0: it's only up to Secret Service. I just follow what they'd like to do. So I go by Secret Service and the military. They wanted me to go on a different flight, a different plane, equal safety, but they wanted me to do it, so I do it. I do what they say.
1: What is the nature of the threat?
0: I guess there was a threat out there. I didn't really ask too much about it. I get a lot of threats.
2: अमेरिकी सदर डोनाल्ड ट्रंप तुर्किया में थियल नेटो इजलास बाद जहाज तब्दील करे सफर करण जी तस्दीक करे छी मीडिया से गालाईंदे डोनाल्ड ट्रंप चयो त मुखे घणो खतरो आहे तुर्किया मां वापसी ते बे जहाज में सफर कयो हो बे जहाज में सफर जो फैसलो सेक्रेट सर्विस ऐं फौज जे सीक्रेट सर्विस ऐं फौज जे मशवरे ते कयो हो ईरान ते भरोसो न आहे लगातार कूड़ ॻाल्हाए रहियो आहे ईरान सां मामला ठीक हली रहिया आहिनि नाबन हरमुज ते अमेरिका जो मुकमल कंट्रोल आहे पाकिस्तान समेत समूरी दुनिया में नौजवानों जो आलमी अज ढी मल्हायो पियो वञे सिंध जो नौजवान जदीद दौर में इल्म ऐं हुनर खां महरूम हुनरी सिख्या लाइ जोगा इंतज़ाम न हुअण सबब नौजवान परेशानियुनि जो शिकार आहिनि احساسو آہن نوجوانن کے با اختیار بنائن وقت جی اہم ضرورت ہے معیاری تعلیم با عزت روزگار ہیں جدت نوجوانن جو گڈل
3: اب آپ سنیں گے
2: احمد پور تھانے جی حد بوہ واڑ میں یاسین جے گھر میں ترسیل ہویا ہتھیار بندن حملو کرے کھین قتل کیو ٹنی جنن کے قتل کندڑ جوابدارن کے گرفتار کیو ونے جشن آزادی میں ب ڈی رہی ویا سندھ سمیت سمورے ملک میں جشن ملائن جو تیاریوں جاری صوبے کے ننڈن وڈن شہروں میں قومی جھنڈن کی بہار خاص اسٹال بھی لگایا ویا بارن بڈھن عورتن آزادی کے مناسبت سے خاص لباس بھی وٹھی چڑیا آزادی جو دن قومی جوش جذبے سے ملائن والے عزم جو ورجاؤ